0: 88.4
1: आईने में वो देख रहे थे बहारे हुस्न, आया मेरा ख्याल तो शर्मा के रह गए।
2: हमारे हसीन चेहरे का सीक्रेट, नो टेंशन ब्यूटी क्रीम।
1: 5 डेज ब्यूटी प्लान के साथ लाए इतना निखार जो रहे हमेशा बरकरार, बिना किसी साइड इफेक्ट के।
2: नो टेंशन ब्यूटी क्रीम में मौजूद फ्रूट एक्सट्रैक्ट जो आपकी स्किन को करे बिल्कुल साफ, जिल्द को बनाए मुलायम और चमकदार।
1: 5 दिन में शर्तिया रंग गोरा करे कि यकीन करना मुश्किल हो जाए। अब आपका क्या ख्याल है?
2: आप नो टेंशन ब्यूटी क्रीम हर अच्छे मेडिकल स्टोर, कॉस्मेटिक स्टोर से आसानी के साथ ले सकते हैं। नो टेंशन ब्यूटी क्रीम, आपकी खूबसूरती का राज।
3: You are listening to Radio Aman Network.
4: We got more hits for you, so stay tuned.
3: 88.4 FM.
5: کلا تخنن پر اختیخ کل اخکاری
6: اسماخ کلی با ولی نخکارو چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما تر مخنو با دانی دا غنا تر سیری او دا مخ توروالو پر کل ختم شویدی
5: وی اللہ دور زر سنگا
6: اسماخ صفات پیچی کریم یو هر بل او مایری پروڈکتی چی 5 دن استعمال اول سرا زما دا مخنو دور مسلی ختم شوی
5: واہ بیاو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اس دارا تا ہویا چی صفات بیوٹی کریم با مرتا چرت ملوی گی
6: صفات بیوٹی کریم بس تاسو تا ہر کسمیٹک ان جنرل سٹول کی پا اسانے سرا ملوی

0: ओके सर स्वागतम पूर्व जी रास्ते लाइव शो लाइव प्रोग्राम टेंशन कश्मीर एक्स पाकिस्तान अस्सलाम वालेकुम
1: ماشاءاللہ
0: خبر مت اوکے جو جی گورا سدی کی سوچے کل گانا ہوڑی کے نا مور پی
1: بالکل
0: خوشحال شی سدی کی سوچ کے درمان شی زطمان شی نور وقت نشیدی کہنا
1: بالکل
0: الحمد للہ بالکل خیر خیریت ان شاء اللہ ان شاء اللہ خوشحال